I'm gonna go to the hospital.

निर्देशन दिए। हम आई

0: प्रसारण भइरहेको साझा खबरमा अपाङ्गता भएका र उनीहरूको सेवामा लागेकाहरू तपाईँले खेतीबाट राम्रो अनुसार दिने
1: गरेपछि मलाई धेरै राम्रो छ।

सरकारी लगाएर आमदानी लिन थालेपछि अपराधबाट भएका वित्तीय रेकर्डिङ सजिलो रिपोर्ट कार्ड लगायतका स्थानीय विभागहरूले छन् सिआइएमको साझा खबर सुन्दै गर्नुहोला।

0: अहिले घरलाई निस्केर काम गर्न कठिन मानिने धेरै व्यक्ति अहिले तनाव भित्र व्यवसायिक निर्माण खेतीमा व्यस्त छन्। मेहनत सिट र अवसरको सही सम्झनाले उनीहरूले अपाङ्गतालाई कमजोरी दिन सम्भावनामा रूपान्तरण गरिरहेका छन्। दीपक खत्री, सिआइएन, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
1: राहुलको प्रतिपदले 30 वर्ष पछि कार्यान्वयनमा चाहँदै काठमाडौँ महानगरपालिका झण्डै 2000 रुपियाँ जता अतिक्रमित नेपाली भूमि सूचनामा भारतीय सुरक्षाकर्मी पसेपछि स्थानीयको प्रतिकार र सैनिक प्रयोग दण्डनीय अपराध कानून बनाउन सर्वोच्चको आदेश नेपाली

Stop.

Thank you.

Thank you.

0: 那就不是这样的人啊，我怎么回事？他没看到，
1: ハムリューが作られたりとか、ハムリュー

नमस्कार नमस्कार बजेको समाचारमा तपाईँलाई स्वागत छ। म कुमार संविधान संशोधन कार्यक्रमको म्याद

संसार भइरहेका छन्। 27 युवाका अवकाश लिएपछि धेरै टुकुसैहरू फेरि रोजगारीको खोजीमा विदेशी गर्दछन् भने कतिपय घरमै निष्क्रिय भएर बस्न बाध्य हुन्छन्। तर प्रत्यायको पासखडीमा स्थापना भएको एक सरकारले भने टुकुस सैनिकलाई एकताबद्ध गर्दै बचत रेन्ट सिट मतदारीमा सामाजिक सुरक्षा मार्फत आत्मनिर्भर

0: औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य स्तनपान शुरू गरौं। छ महिनासम्म आमाको दुध मात्रै खुवाऊ। स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउँ, स्वास्थ्य बचाउँ।
1: रेडियो पूर्वावलोकनको सहकार्यमा स्वास्थ्य कार्यालय वर्ध्याद्वारा जनहितमा जारी सन्देश।
2: आयो आयो आयो हुनक राहेग्री जातका नयाँ धानका बिउ अब श्रेष्ठ एग्रो भेटमा। श्रेष्ठ एग्रो भेटमा विभिन्न जातका धानका बिउहरू हाइब्रिडमा एमपी 3030, 6644, युएस 312, आईएमआरएस 5786, उन्नत जातको धानको बिउमा राधा 4, सावित्री, सर्जु 52, श्यामा मन्सुरी, राम धान 606, 505, 301, यामनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एग्रो भेटमा आइसकेको छ। साथै रासायनिक मलमा युरिया, डिएपी, पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन, विषादी, पशुपक्षीको औषधि उपचार सुपथ मूल्यमा गरिन्छ। स्थान श्रेष्ठ एग्रोभेट बास्करी किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा।
3: मौसम हावा पानीले अपने खेती बालीमा समस्या पर्नाले बरखरान अन्न चाहिँ समाधानको उपाय त थाहा रहेछ। याद गर्दिन हरेक सोमबार सन्ध्या 8 बजे युट्युब बाबामा
4: समस्या त एकदम समाधान हो कि कार्यक्रम

I'm gonna go get a drink.

Thank you.

Magic Bandwidth Event at 3 National Bridges.

0: किस्ततिरको भर्खरै जस्तो लाग्छ, अर्को महिना आइसक्यो, बुढी कराउन थालिसके, किस्त तिर्ने दिन आइसक्यो भनिरहेछ। यो महिना मेरो पनि किस्त तिरिदिनुहोस् है भाउजू, अर्को महिना म दुवैजनाको किस्त तिर्छु।
1: हुन्छ बाबु, तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि, कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ, लिएको ऋण त तिर्नै पर्छ। कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो, कर्जा लिएर नियतवश कर्जा चुक्ता नगर्दा कानूनी कार्यवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ।
2: युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र रेडियो गुरुबाबा एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
3: घरमा बन्द पसल पूरक खाना छ महिना पाछ अनिवार्य शुरू गरी, अन्न गेडागुडी साग सब्जी फलफूल सहित पसल पूरक खानाले बच्चा खाना तन्दुरुस्त बनाए। पूरक खाना सँगसँग दुई वर्षसम्म स्तनपान जारी झरी।
4: रेडियो गुरुबाबा एफएमको सहकार्यमा स्वास्थ्य कार्यालय परिसरले जनहितमा जारी सन्देश।
5: नमस्कार, मेरो नाम रघुनाथ चौधरी, बाँसगरी नगरपालिका वडा नम्बर 4 बटफाटाल बर्दिया। म प्रगति जडीबुटी उद्योग भनेर दर्ता गराएको छु, यसबाट थुप्रै किसिमका औषधि उपचार गर्ने गर्छु। हाम्रो यो प्रगति जडीबुटी उद्योगबाट हामीहरूले ग्यास्ट्रिक, अल्सर, क्यान्सर, बबासिर, सुगर, मिर्गी, जन्डिस, पित्त फैली लगायत सबै ठाउँका पत्थरहरूको औषधि उपचार गर्ने गर्छौ। हात खुट्टा झम्कने, बाँझोपन, विषाक्त चिजले टोकेका सबैको औषधि उपचार गर्ने गर्छौ। र हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छौँ भनेर भन्नेहरू वडामा गएर या नगरमा गएर निवेदन दिएर त्यहीबाट सिफारिस लिएर आएकालाई मैले 5 पैसा नलिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँमा त त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु। र अब घाउ खतिरा जस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जस्तै मासु पलाएको आँखामा मलबारमा पाठेघर अन्डा थैली मुटरमाली कलेजो फोक्सो पित्त थैली आम्बा भुँडीहरूमा मासु पलाएको सबै दिने गर्छौं। मेरो फोन नम्बर 98580-86-128, 98480-86-128, 98-20-21-29-41 हो। मलाई एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला हस्। धन्यवाद।
6: रेडियो 89.7 मेगाहर्ट्ज़।

Thank you.

0: हरी हरी हरी पक्षी हरी पक्षी
1: Thank you.

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एक पटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं।
0: तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
0: रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय बर्दियाबाट जनहितमा जारी सन्देश।
2: कौशल्य अस्पताल प्रणाली बासकरी बर्दिया,
1: गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता। यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा कौशल्य अस्पताल बासकरीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
3: अस्पतालले प्रदान गर्ने सेवाहरू
1: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
3: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
3: प्यारालाइसिस भई मुख बाँगिने, नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेशन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
3: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा बाँसडी 5 बाँसडी पुरानो पेट्रोल पम्पको दक्षिण पट्टि।
1: सम्पर्क नम्बर 0484-0092-410 बाँसडी बर्दिया।
3: साथै ओलपुर 11 कुकुल चौकामा रहेको पनि जानकारी गराइन्छ।

0: आज मलाई पक्षको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जगाउन सकिन।
0: मलाई मुख्य घाटीको क्यान्सर छ, बाँचेर पनि म मेरो तुल्य भए। मैले कति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य स्वास्थ्य समस्या देखियो।
2: धुमपान गर्न छोड, स्वस्थ जीवन बाँच।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
5: त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ।
4: धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र पुछा क्षेत्रमा पालै पालो रोपौ।
1: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान, सामा मनसुरी र बहुगुणी प्रयोग गरौं।
4: डीएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ।
5: खेत सम्याऊ, पानी बलियो बनाऊ, धेरै पानी नजमाऊ।
1: समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाऊ।
6: पानी बचाई खेती गरौ, उत्पादन बढाऊ, परिवार र देश समृद्ध बनाऊ।
1: दुबई सिंचाई आयोजना बैठी बढ्यो।

0: गाउँमा चटङ्कर माटो सबैजना यता आउँछ यता त्यो ठुलो रुख फेर्न बसौ
1: हुन्न हुन्न चटङ्कर त रुख फेर्न बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
2: हो र
1: हो नि चट्याङ्कर त रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याड रुखा लगाएर बस्नुपर्छ
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
1: चट्याङबाट घर पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
2: सट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
1: धेरै जस्तो सट्याङ चाहिँदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
3: सरकार

நீங்கள்

0: भएको
1: देख्नु भयो औषधि हाल्नु
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने
1: एकैछिन त अनि धेरै बेर होइन खै अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् है यसरी बाली रानीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खाता रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबारी नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् त रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यस्ता धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: स्वस्थदायी तलक स्वस्थ सन्तान हो गर्भावस्था हो स्तनपानमा थप खानाका सँग नियमित रूपमा आइरन क्याल्सियम खायानी छुटाए स्वस्थदायी सुरक्षित परिवार
2: रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यले बर्दियासे जनहितमा जारी सन्देश
4: उपचार केन्द्रमा जाँदै पर
5: विश्वास लग्न सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँबाट पत्ता लगाइक लाग आधिकारिक वेबपेज स्नेक बाइट नेपाल .org मा जाख आवश्यक जानकारी लिन सक्छ
6: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडेमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

بہ پورا ویا

0: Hasta un vuelo urgente al problema.
1: Thank you.

त्यहाँको भाषा युवा सञ्चालकमा सहित ऐतिहासिक प्रथम वार्षिक सर्वान सभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम हुन्छ। महाकारी सामुदायिक पुस्तकालयको सभाहालमा आयोजित कार्यक्रममा सम्बन्ध आजीवन तथा सगान सदस्य राजनीतिक दलको प्रतिनिधि उद्योग वाणिज्य संघ नागरिक समाज महिला सञ्जाल र राज्यस्तर थापा जनसेवा केन्द्र तथा बेन्दुनिक संघ संस्थाको प्रतिनिधि व युवावर्ग उल्लेखनीय सहभागिता हुँदा कार्यक्रममा संचालक अध्यक्ष एक नारायण अधिकारी संस्थाका प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। महासञ्चालकको स्थापना पृष्ठभूमि उद्देश्य तथा हालसम्म सञ्चालन जैविक कार्यक्रमको समीक्षापछि बाँच्यो बर्ब्यानको 35 निकायले सहकार्य समन्वय र साझेदारीमा काम गर्न जानकारी दिएर अध्यक्ष अधिकारीको अनुसार सञ्चाल युवा नेतृत्व विकास जनस्वास्थ्य प्रबन्धन बाल विवाह तथा लघु सक्षमीकरण सामाजिक संस्थान वातावरण संरक्षण खेलकुद विकास र युवाको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुगेको संघ समाज कल्याण परिषद आबद्धमुख बाँसकरी नगरपालिकामा युवाको मुद्दामा पहिलो टिकट सफल लियो उहाँको प्रयोगबाट पहिला दिनमा फेरि योजना अन्तर्गत कार्यक्रम कार्यालय स्थापना वडा वडामा युवा सञ्जाल विस्तार उद्यमशीलता हो शिल्प विकास कार्यक्रम एआई तथा डिजिटल शिप तालिम ग्राफिक्स डिजाइन हो एनिमेसन प्रशिक्षण विद्यालय तथा समुदाय स्तरमा सचेतना अभियान सदस्यता विस्तार कृषि तथा रोजगार सुरक्षामा युवाका आकर्षण बढ़िया तथा स्थानीय सरकारले सहकार्य सचेतना योजना प्रस्तुत गर्नुभयो। कार्यक्रममा बाँसकडी नगरपालिकाको प्रमुख प्रशासक अधिकृत बहादुर गोली कार्यक्रमको उद्घाटन गर्दै समाज देश निर्माणमा युवा वर्गको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अनुशासन समय व्यवस्थापन लगनशीलता व सृजनशीलतामा जोड़ दिएको नामको पहिलोबाट उहाँ सक्षम युवा हो जो समृद्ध समाज र देश निर्माणका आधार बनेपछि नगरपालिका युवा अङ्कनको सहकारीमा विभिन्न कार्यक्रम सहकार्यमा सशक्त बनेर प्रतिबद्धता व्यक्त गर्नुबाट अत्यन्तको मेन्द्रित राजनीतिक दल तथा संघ संस्थाको प्रतिनिधित्व युवा अङ्कन देशको मुख्य शक्ति र कति समाज निर्माण परिवर्तनमा सक्रिय भूमिका निर्वाह गरेर अर्जित गर्न कार्यक्रममा नेपाली कंग्रेसका नगर सचिव ओम प्रकाश पौडेल नेकपाका नगर अध्यक्ष भीम बहादुर कची राप्रपाका सूर्य बहादुर सिंह वडा नम्बर 9 वडा अध्यक्ष चन्द्रबहादुर शाही उद्योग वाणिज्य संघका बाँसकडीका अध्यक्ष बद्रीनाथ बराल पुस्तकालयका अध्यक्ष बलराम भुजेल लगायतका अधिवेशनका अग्रिम सफलताका शुभकामना दिएर सञ्चालका अध्यक्ष एक नारायण अधिकारीका अध्यक्षतामा निम्जनक कार्यक्रमको स्वागत सदस्य नाथ थारू करले सञ्चालन सहसचिव इन्दिरा भूषाल करले कार्यक्रममा युवा सञ्चाल बाँसकडीका

श्रेष्ठ एग्रोभेट

Kaiser Wilhelm II. Nationalist.

ছেলে আছে,

is. ग्राहकको गर्भपात र खाना छोड्ने पाछा अनिवार्य शुल्क लिए अन्न बिना पनि

0: औद्योगिक भागलाई 700% बढाएको उद्योगीको आरोपमा पुरा नभए उद्योग बन्दको चेतावनी
1: सरकारले हामी सुन्छौँ कारवाही गर्छौँ भनेर जुन तरिकाले अगाडि बढ्नुभयो त्यो कानुनी हो त्यो तरिकाले उहाँहरू अगाडि बढ्न खोज्नुभयो भने
0: काङ्ग्रेसमा देखिएको आन्तरिक विवाद समाधानका लागि सम्वाद गर्न शीर्ष नेताहरूलाई उपसभापति शर्माको आग्रह एमाले पुनर्गठन अभियानमा प्रदेश स्तरबाट सुझाव संकलन शुरू

परिरहेका छन्। साइबर अपराध जस्ता जोखिमले समाजमा नयाँ समस्या थपेका छन्। त्यसैले एआई को जिम्मेवार र सुरक्षित प्रयोगका लागि स्पष्ट कानूनी तथा नैतिक नियमन आवश्यक छ। प्रविधिको विकाससँगै मानव हितका प्राथमिकता राख्दै सन्तुलित नीति निर्माण आजको आवश्यकता हो।

0: सामाजिक कुसंस्कार गरेको पाइमा आवश्यक अनुगमन गरी प्रचलित कानून बमोजिम जरिवाना प्रस्तुत जफर तथा अन्य कानूनी कार्यवाही गर्ने चेतावनी दिनुभयो।
1: नागरिकहरूको व्यापक कानुनका स्वतन्त्र विषयमा बच्चाहरूको आमा सुखा दिन्छ त्यहाँदेखि दिल्ली केन्द्रसम्म मासु ठुला दिन अधिक्रममा चाहिँ नेपालीहरूले सामान्य प्लास्टिक जन्ने जो नलामा मासु देखाउँदै तपाईँको जो मात्रै चलाउँदै चलाउँदै अनि ब्याङ्कमा जुन प्रवक्ता छ अहिले खाद्य स्वच्छतामा पनि
0: नगरपालिकाले अब यस्ता सामग्री ढुवानी गर्दा अनिवार्य रूपमा सफा सुरक्षित चुहाउ नहुने र पूर्ण रूपमा ढाकिएको कन्टेनर र उपयुक्त प्याकेजिङ प्रयोग गर्नुपर्ने जनाएको छ। नागरिक मञ्चको नवबुद्ध नगरपालिकामा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन नेपाल प्रहरीले 6 सदस्यीय छानबिन समिति गठन गरेको छ। नेपालबाट रोसीतर्फ जाँदै गरेको बस अनियन्त्रित भए करिब 300 मिटर तल खस्दा 8 जनाको घटनास्थलमै मृत्यु भएको थियो भने 16 जना घाइत भएका छन्। घाइतेहरूको तुलिखेल अस्पतालमा उपचार भइरहेको छ। प्रमुख दृष्ट उपेक्षित कमल थापाको संयोजकत्वमा गठन गरियो।

0: गरेको गरेर आन्दोलनमा उत्रिने चितावनी महासंघले दिएको सिआइएमसँग कुरा गर्दै इन्टर अलमले भन्नुभयो
1: तपाईँले आफ्नो चित्रमा बुझेर धेरै कुराहरू गरेको भए तापनि

सहमति भएको उल्लेख गर्दै अमित गंगा माथि उठेर प्रस्ताव

विभिन्न अधिकारी संग पनि छलफल गरी सुझाव संकलन गर्न जनाएको छ। संकलनले सुझावका आधारमा पर्यटक गठन र रूपान्तरणका योजना तयार गरिने एमाले जनाएको छ।

स्वामित्व लाई लिएर विवाद भएपछि बाजुराको हिमाली युवा क्लबले बुधबार राति 10 बजेदेखि सड़क अवरुद्ध गरेको थियो। सड़क बन्द भएपछि हुनबाट बाहिरिने र पितृले बस क्लब लगायत साना सवारी साधन गरी झन्डै 80 वटा गाडी बीच बाटोले रोकेका थिए भने

सब प्रशासनिक जानकारी दिनुभयो। आज बिहान 8 बजेदेखि सेवा खुलेको हो। सड़क असार 2 गतेसम्मको लागि खुलाइएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्लाधिकारी नस्वर प्रशासनले सीआईएमसँग बताउनु भयो।

नेपालमा पंगता भएका व्यक्तिहरूमाथि महिलाहरू अझै पनि शिक्षा रोजगारी वा आर्थिक अवसरबाट तुलनात्मक रूपमा बढ़ी वञ्चित हुने गरेका छन्। यस्तै चुनौतीबीच दाङको घोराहीमा सञ्चालन भइरहेको अचार बनाउने कार्यले अपंगता भएका महिलाहरूलाई आत्मनिर्भर बन्ने नयाँ सम्भावना देखाएको छ। घोराही उपमहानगरपालिका चौधरी 35 वर्षीय सुमन चौधरी शारीरिक रूपमा अपाङ्ग

आचार्य तालिम भन्दाखेरि अब हामी घरमा त बनाउँछौ हुन त तर यहाँ आउँदाखेरि म अलि छुट्टै किसिमको अनुभव पाएँ भनौँ होइन अनि कसरी बनाउनु पर्ने रहेछ कतिजनाको सहभागी हुनुपर्छ के सामग्री गर्न चाहिन्छ भन्ने कुराहरू थाहा पाएँ धेरै खुसी लाग्यो भनौँ है शारीरिक अपङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है पुरै

0: जिज्ञासा राख्नु गर्नु भनेको धेरै राम्रो।
1: विकलाङ्ग मित्र समूह

दलालको हातले सरकारमा 30 करोड मार्गका लागि 18,90,000 विनियोजन गरिएको छ भने हात्तीसर दवाई सुरुङ मार्गका लागि 7,56,000 छुट्याइएको छ। आउने हप्ता देशका पहाड़ी र तराई भेगमा हल्का गर्मी बढ्ने सम्भावना रहेको मौसम विभागले बताएका छन्। आउँदो बुधबार र बिहिबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा गर्मी बढेर

अन्तिम खालको पानी पनि सम्भावना रहेको छ। तराईको हकमा मध्य र बागमती र गण्डकी प्रदेशमा मंगलबारदेखि थोरै ठाउँमा तथा बुधबारदेखि बिहिबारसम्म एक दुई ठाउँमा मध्यम पानी पर्ने सम्भावना रहेको

देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

खबरसन देखून सरी लागे नेपाली सुगम संगीत प्रति युवा पुस्तकको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ। आधुनिक प्रविधि, सामाजिक सञ्जाल र नयाँ पुस्तकका स्रष्टाहरूको आगमनले सुगम संगीतलाई नयाँ उचाइमा पुर्याएको छ। प्रेम, समाज र जीवनका यथार्थ भावनालाई सरल शैलीमा प्रस्तुत गर्ने भएकाले युवाहरू यस दिशातर्फ बढ़ी आकर्षित भएका छन् र गायकको स्रष्टालाई आत्मनिर्भर बनाउन सकेको छ। साथी सन्तोष गन्धर्वले गायिका पुरुष श्रेष्ठसँग

ट्राई गरेको थिएँ कि मैले अनि त्यसपछि सेकेन्ड चाहिँ मैले जिन्दगी सार्ट अफ बिच भन्ने

तीन दिन पछि संचालन रहेको छ। सुन्दरबन खुला रूपमा माछा मासु र दुग्ध जनित गाँठा ढुवानी गर्ने कार्यवाही हुने भएको छ। 11 वर्षपछि औषधिको मूल्य समायोजनको बहस पुनः शुरू भएको छ। मूल्य समायोजनका लागि अत्यन्त नयाँ नीति निर्माण गर्ने गर्दै सरकार औद्योगिक क्षेत्रको भाडा 700% बढाएको उद्योगीको आरोप छ। माग पूरा नभए उद्योगको बन्दको चेतावनी दिइएको छ। विश्वकप 2026 अन्तर्राष्ट्रिय कतार र स्विजरल्याण्ड भोलि बिहान ब्राजिल र मोरक्को खेल हुनेछ। आजलाई साझा खबरको समय यस्तो थियो। प्राविधिक साथी राजेन्द्र विद्यालय धन्यवाद।

学过的，菩萨本个不被社会学慢慢的也也不在意提的什么，当参加本个第二个预定点的考验，基本顺利。

0: आफ्नो सर्प अनुसार गम्भीर स्वास्थ्य समस्याको रूपमा लिएर निकाले।
1: तर कुछ महत्वपूर्ण बाटोमा ध्यान देना हो सावधानी अपनाउन पर्छ। सापको कटाइसी पारदर्शी दिशा पत्रकार निको विधा साथ कार्यशैलक अवस्थामा के पटक हुने स्वीकार छ।
0: आफ्नो

Thank you.

0: ओडिसा मुख्यमन्त्री अनुपन्दाको विद्या प्रभाव भौगोलिक प्रभावमा कस्तो किसिमले छ ओडिसाको संक्षेपमा जनाइदिन।
1: नमस्कार,
0: धन्यवाद। पहिलोमा यहाँ पनि संख्याको हजार संख्याको काम हो भने नेपालमा हर साल करिब करिब 40,000 मरिज सर्वप्रथम चलिन्छ। मात्रै 3,000 मरिजका मृत्यु भेटन। यी वैज्ञानिक तौरले नेपालमा तराई क्षेत्रमा प्रमुख सर्वेक्षण सक्दैन। उनी सर्वप्रथम चलिना साठ खालक खुलिसके यहाँका कवलसक अङ्गभन्दा छैन या मृत्युका कारण जो गर्न साथ चाहिँ ठुल्ने विचार जस्तो हाम्रो कहाँ दल प्रजाति गरिचाको प्रजाति
2: अलिकति पहाड चौतिर चाहिँ

0: त्यतिले टिकामा समर्पण गर्दैछन्। म असीम सापन्सी सुरक्षितमा उपाय विषयमा गेलक महत्वपूर्ण जानकारी दिला डाक्टर सञ्जीव प्रति हाम्रो आधारवादी
1: डाक्टर सञ्जीवको अनुसार छत्तीस
0: पाजेना आसिन साथ दसमा भाग सुइना बठेना लप्पा हुनका

जुन चाहिँ सर्पदंश घटना अघि सर्पदंश अथवा सर्पनको कटाइसकेको छ। यो सर्पनको कटाइसकेको विषयमा मानवीय एवं शारीरिक विषयमा आम सञ्चार सङ्कल्प

Thank you.

पर्दाटीका साइन बस्दैछ।

बीच में देखा गया। हमें आज मुकदर 20 मिनट छाल फल

0: स्वास्थ्य सेवा में प्रतिबद्धता नागरिक स्वास्थ्य प्रति हम ऐक्यबद्धता उन्हीं स्वास्थ्य सेवा आवश्यक पड़े में कौशल्य अस्पताल बासगढ़ी में संपर्क कर अनुरोध करद
1: अस्पताल प्रदान करने सेवा
0: चौबीस घंटा डॉक्टर को प्रत्यक्ष निगरानी में उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहार 8 बजे देखि साझा 6 बजे समय विशेषज्ञ फिजिशियन डॉक्टर द्वारा पेट छाती कलेजो नशा मुटु चेक जांच गरिन्छ।
0: प्रत्येक दिन नशा तथा न्यूरो सर्जरी नाक कान तथा घाटी रोग विशेषज्ञ डॉक्टर द्वारा चेक जांच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँधिने नशा चेक लिएर हात खुट्टा नचर्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एक्युपन्चर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नशा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। कसमाहे नागरिक एकल महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली साता पाँचवटी पाँचमा गरी
0: भूटानको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एलनिनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
2: त्यसैले किसान दाजुभाइ दिदी बहिनीको अब पानी बचाउने धान खेती अप्नाऊ,
0: धान छानेर रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मकिलो पुजा क्षेत्रमा पाले पालो रोपौ, कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दीघाट, सामा मन्सुरी र बहुगुणी प्रयोग गरौं। डीएसआर विधि सुक्खा क्षेत्रमा धान छर्ने विधि एसआरआई जस्ता पानी बचाउने खोर विधि अपनाऊ,
2: खेत सम्याऊ, खाली बलियो बनाऊ, धेरै पानी नजमाऊ,
0: समूहमा पानी बनाऊ, नहर सफा राखौ, पानीको प्रत्येक खेता बचाऊ,
2: पानी बचाउने खेती गरौ।

0: मास्क पहिरेर कोही यत्तिकै गुरुहरू बिचार्ने
1: धेरै बेर होइन खै अहिलेसम्म केही भएको छैन
0: हेर्नुहोस् है यसरी बाली नालीमा बिसाटीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैले जोखिम हुन्छ अप्सरा बिसाटीले किरा नलाई पनि अन्तत प्राणी जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर

0: प्रयोग गर्ने र प्रयोग गरेको कठोर तरकारीहरूलाई फिङ्गटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी बिस्तारै प्रयोग गर्नुभयो भने त
0: किरा लाग्छ रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई कम्ती असर पुर्याउँछ।
1: मैले बुझेँ।

现在五环的另外几个价格，安心站在里面的选择上。你到这边，说些不要在身上忙着了，一个电话就去给他拿面的马上。